नमस्कार, यो आकाशवाणी गुवाहाटी हो। समाचार सुन्नुहोस् जनकुमारी शर्माबाट। जोरहाटमा आयोजित दुई दिने जिल्ला आयुक्त सम्मेलन हिजो मध्यान्तरमा सम्पूर्ण भएको छ। सम्मेलनको अध्यक्षता मुख्यमन्त्री डाक्टर हेमन्त विश्व शर्माले गर्नुभएको थियो र यसमा धेरै महत्त्वपूर्ण सुधारात्मक निर्णयहरू हात लिएको थियो। मुख्यमन्त्रीले राज्य प्रशासनलाई गतिशील गर्ने उद्देश्य दैनिक शासन र सरकारी सेवा प्रवाहमा आधुनिक सूचना प्रविधि र कृत्रिम बुद्धिमत्ताको प्रयोग सुनिश्चित गर्न निर्देशना दिनुभयो। साथै मुख्यमन्त्रीले आम नागरिकको दैनिक मामिला समुदाय स्तरमा समाधान हुने कुरा सुनिश्चित गर्न पनि निर्देशना दिनुभयो। आयुक्तहरूलाई आफ्नो कार्यालयमा मात्रै सीमित नराखी नियमित क्षेत्रीय निरीक्षण मार्फत सरकारी सेवाका गुणस्तर निरीक्षणको निर्देशना दिनुभएको थियो। असमको प्रत्येक जिल्लाका आयुक्तहरूबीच स्वास्थ्य परिचर्चा र जवाबदेहिताको वातावरण सिर्जना गर्न पनि उहाँले जोड दिनुभएको छ। मुख्यमन्त्रीले पुरानो प्रशासनिक व्यवस्था तथा पुरानो मानसिकताबाट बाहिर निस्केर सार्वजनिक सेवामा बढी ध्यान केन्द्रित गर्न निर्देशना दिनुभयो। साथमा प्रत्येक विभागले आउँदो छ महिना अथवा एक वर्षमा के काम गर्नुपर्नेछ त्यस विषयमा पनि उक्त सम्मेलनमा उहाँले निर्देश दिनुभएको छ। नगाउँ लोकसभा समष्टिको उपनिर्वाचनका लागि कंग्रेस प्रार्थी शिवमणि बराको नाम हिजो सार्वजनिक घोषणा गरिएको छ। अर्कोतिर सत्तारूढ भाजपाले यस क्षेत्रमा प्रचार चलाएको छ। पार्टीले देवाशिष शर्मालाई आफ्नो उम्मेद्वार घोषणा गरिसकेको छन्। उहाँले विभिन्न ठाउँमा पार्टी बैठकहरूमा भाग लिँदै मतदाताहरूसँग अन्तर्वार्ता गर्नुभएको छ। भोलि उहाँले मनोनयन पत्र दाखिल गर्नुहुनेछ र उक्त

कार्यक्रममा मुख्यमन्त्री डाक्टर हिमन्त विश्व शर्मा र बीजेपा राज्यिक सभापति दिलीप शैकिया पनि उपस्थित रहने सम्भावना छ। एआईयूडीएफले हिजो उम्मेदवार प्रदानको उद्देश्यमा एउटा पार्टी बैठक आयोजन गरेका थिए, तर प्रार्थीको नाम चूडान्त भएको छैन। आज पुनः बदरुद्दीन आजमलको नेतृत्वमा एउटा बैठक पछाडि 2 बजे दिउँस प्रार्थीको नाम चयन गरिएको छ। हाम्रो पूर्व प्रसारित समाचार अनुसार आउँदो 6 अगस्तमा नगाउँ लोकसभा समष्टिको उपनिर्वाचन हुनेछ। केन्द्रीय रेल मन्त्री अश्विनी वैश्वले हिजो राज्यका सबै रेलमार्गहरू वैद्युतीकरण गरिएको बताउनुभयो। 169 किलोमिटर लामो लामडिङ बदरपुर पहाडी खण्डको विद्युतीकरण पूरा भएपछि राज्यले आफ्नो विद्युतीकरण यात्रा पूरा गरेको छ। सामाजिक सञ्चारको एउटा पोस्टमा मुख्यमन्त्री डाक्टर हिमन्त विश्व शर्माले भन्नुभयो कि असमको रेलवे नेटवर्क अब पूर्व रूपमा विद्युतीकरण भएको छ। उत्तर पूर्वका दुर्गम पहाड भूभागमा 169 किलोमिटर लामो लामडिङ बदरपुर पहाडी खण्डको वैद्युतीकरण भएपछि असमले रेलवे वैद्युतीकरणको यात्रामा ऐतिहासिक कोसो ढुङ्गा हासिल गरेको छ। उक्त सफलताका लागि डाक्टर हिमन्त विश्व शर्मा र रेलमन्त्री अश्विनी वैष्णवलाई आन्तरिक शुभेच्छा टक्राउनु भएको छ। राज्यका कृषि विभागले आगामी 5 वर्षमा 4 लाख हेक्टर कृषि जमिनमा सिँचाइ गर्ने लक्ष्य राखेको छ। सरकारले विकासहरूलाई फाइदा पुग्याउन 5 वर्षमा 20% कृषि जमिनमा सिँचाइ उपलब्ध गराउने योजना बनाएको कुरालाई कृषि मन्त्री पीयूष हजारिकाले बताउनु भएको छ। हिजो जोरहाटमा कृषि मन्त्रीले प्रकाश गर्दै भन्नुभयो कि वर्तमान राज्यमा 100% कृषि माटोमा जल सिँचाइ व्यवस्था रहेको छ। त्यसैले 41% कृषि माटोमा जल सिँचाइ व्यवस्था गर्नुको लागि सरकारले लक्ष्य निर्धारण गरेको कुरालाई उहाँले टिप्पणी गर्नुभयो। श्रोताले समाचार सुनिरहनु भएको छ आकाशवाणी गुवाहाटीको महाबाहु शाखाबाट। केन्द्रीय माध्यमिक शिक्षा परिषदले आउँदो 1, 12 र 13 डिसेम्बरमा समग्र देशमै सी टेस्ट अनुष्ठित हुनेछ भन्दै एउटा सूचनामा प्रकाश गरे अनुसार प्रार्थीको परीक्षामा बस्नुका लागि केन्द्र र परीक्षाको तारिख परीक्षाको 15 दिन अघि सी टेस्ट पोर्टलमा उपलब्ध रहनेछ। वैष्णव धर्मका प्रचारक श्री श्री हरिदेवको आज जन्म जयन्ती हो। 1426 शताब्दीमा लखिमपुरको नारायणपुरमा जन्मिएका हरिदेव महापुरुष वैष्णव धर्मको अन्यतम एकजना प्रचारक हुनुहुन्थ्यो। उहाँले गीत र पुस्तकहरू पनि रचना गर्नुभएको थियो। भक्तिरस तरङ्गनी उहाँले रचेको प्राचीन असमिया साहित्य हो। हरिदेवको जन्म जयन्तीको उपलक्ष्यमा मुख्यमन्त्री डाक्टर हिमन्त विश्व शर्माले शुभेच्छा ज्ञापन गर्नुभएको छ। प्रसिद्ध इन्जिनियर शिक्षाविद तथा भारत रत्न पुरस्कार विजेता एम विश्वेश्वरियाको जन्म जयन्ती अवसरमा देशभरमा इन्जिनियर दिवस मनाइएको छ। देशको विकास र प्राविधिक प्रगतिमा इन्जिनियरहरूको योगदानलाई सम्मान गर्नुलाई यो दिन मनाइएको हो। सुन्दै हुनुहुन्छ समाचार, आजलाई पूरा भयो।

नमस्कार, यो आकाशवाणी गुवाहाटीको महाबाहु शाखा हो। हाम्रो कार्यक्रम प्रसारण भइरहेको छ मिडियम वेबको 411.5 मिटर 729 किलोहर्ज र एफएम ब्यान्डको 101.6 मेगाहर्जबाट स्टुडियोको घडीमा। समय बेला दिउँसोको 3:21 र 48 सेकेन्ड हुनुको साथै म यनकुमारी शर्माले सबै श्रोतालाई फेरि एकचोटि स्वागत जनाउँदै आरम्भ गरिरहेकी छु हाम्रो

0: आजको कार्यक्रमहरू कार्यक्रमको थालनीमा प्रस्तुत छ वार्ताको कार्यक्रम। वार्ताको शीर्षक छ नेपालीहरूको परम्परागत लोकवाद्य यन्त्र र वार्ताकार हुनुहुन्छ काली प्रसाद शर्मा। श्रोतागण, यो वार्ता पूर्व प्रसारण हो।
1: नेपाली लोकबाजा। नेपाली जाति विभिन्न जातहरूको एउटा सुन्दर फुलबारी हो। विभिन्न जातमा आफ्नै रीति रिवाज, रहन सहन आदि भए पनि जम्मै जातहरूले नेपाली जातिको संस्कृति सुसम्पन्न बनाएको छ। यसरी नै विभिन्न जातमा प्रचलित लोकबाजाहरूले नि नेपाली जातिको लोकबाजाहरूको संख्या 100 पनि बढी नै छ। तर यसमा धेरै बाजाहरू साधारण प्रयोगमा नआउने हुनाले प्राय लुप्त भइसकेका छन्। आदिकालदेखि चलिआएको युग युगसम्म पहाडी झरनाको प्रवाह जस्तो बगिरहने गाउँ घर डाँडा काँडा वन जङ्गल खोला नाला बगर फाट र चेरोफेरो रमाइलो बनाउने नेपाली लोकबाजा लोकगीत र लोकनाचले नेपाली जनजीवनमा आफ्नै संस्कृतिको धरोहरलाई सृजना गरेको छ। विश्व सङ्गीतको इतिहास अनुसार नेपाली सङ्गीतको विकास पनि धार्मिक सङ्गीत भक्ति सङ्गीतबाटै भएको हो। नेपाली बाजाको वर्गीकरण 4 भागमा गरिएको छ। आगन्तुक बाजा, धर्मीय बाजा, पर्वीय बाजा र साझा बाजा। यी 4 धार्मिक बाजा र पर्वीय बाजा मात्रै लोकबाजा अन्तर्गत पर्दछन्। यिनै लोकबाजालाई फेरि 3 भागमा छुट्याइएको छ। 1 ठटाएर बजाउने बाजा, 2 फुकेर बजाउने बाजा, 3 रेटेर बजाउने बाजा। नेपाली तालबाजाको लोकबाजाहरूमा धेरै सङ्ख्या यो बाजामा देखिन्छ। तालबाजा धेरै देखिएको छ, तापनि तारबाजा सबैभन्दा कम्ती मात्रामा देखिन्छ। तालबाजा भित्र छालामा पिटेर बजाइने बाजा मात्रै नभई काँसमा धातुबाट निर्मित बाजाहरूलाई समेत लिइन्छ। यसैले यो धेरै सङ्ख्यामा देखिएको हो। गजोको सहायताले र रेटेर बजाइने र नक्खीले कोट्याएर बजाइने बाजालाई सङ्गीतशास्त्र अनुसार तत्र वितत बाजा भनिएको छ। यी बाजा केवल 8 प्रकारका देखिन्छन्। छालाले मुढी बनाइएका बाजालाई आनन्द भनिएको छ। नेपाली बाजामा सबभन्दा बढी सङ्ख्या यसको छ। यी बाजा जम्मा 32 थरीका छन्। फुकेर बजाइने बाजालाई सुशिर वाद्य भनिएको छ। यी बाजाहरूको सङ्ख्या 22 छन्। यसरी नै ठोकेर या पिटेर वा आघात गरी बजाइने बाजालाई घनवाद्य भनिएको छ। यिनमा 21 थरीका विभिन्न बाजाहरू छन्। गजोले बजाइने बाजाहरू हुन् सारङ्गी, पिवाचा, ओर्नी र ओर्नी। नक्खीले बजाइने बाजाहरू हुन् अरबाजा, टुङ्गाना, गेरमेन, एकतारे। छालाले मोडिएका तालबाजाहरू हुन् नगरा, दमनगरा, ढोलक, ढ्याङ्ग्रो, धिमेधा, धमाहा, च्याब्रुङ, ढोलकी, पचिमा, रिनै, नाङ्खी, कोचडी, ढोलकी, हुड्का, ट्याम्को, कुटकुटे, दाङखिङ, खैजडी, डम्फु, डमरु, डबकी, भटिमा, गोलकी, जोरतमल, मादल र तासा। फुकेर बजाइने स्वरबाजाहरू हुन् शङ्ख, सनाई, ग्यार्लिङ, नरसिङ्गा, कर्णाल, ढुङ्ना, नागबेली, पोगा, पैता, डेकु, लाभा, बाँसुरी, मुरली, विनायो, काङ्लिङ, हाम्पी, पिरिबिन। ठोकेर र पिटेर बजाइने बाजाहरू हुन् घन्टा, झ्याली, ता, धुसिया, धुम्सिया, कमुचा, फकरी, करताल, डण्डताल, गोपालडण्डी, मुजुरा, गिरनार, हरिया, मुर्चुङ्गा, ताइनाई, दिलाङ्खु, झाँझर र चाँ। अब नौमती बाजा र पञ्चे बाजा। यो बाजा वृन्द बाजा हो। वाद्य बाजा भन्नाले 2-36 थरीका बाजा र यसभन्दा बढीको सङ्ख्यालाई जनाउँछ। बाजा भन्नाले नेपाली सङ्गीत वाद्यमा एउटा मात्र बाजा पनि बाजा नै भनिन्छ र योभन्दा बढी सङ्ख्याको बाजाहरूको समूह ब्यान्ड वा अर्केस्ट्रालाई पनि बाजा नै भनिन्छ। नेपाली लोक सङ्गीतमा नौमती या पञ्चे बाजा परापूर्वकालदेखि नै बज्दै आएको छ। यी बाजाहरू एकमात्र व्यावसायिक र सामूहिक नेपाली लोकबाजाहरू हुन्।

0: व्यावहारिक रूप में प्रयोग गरिएको जस्तै नरसिंगा सनै भालेपोथी मुर्चुंगा मादल सारंगी दमाहा ट्याम्को ढोलक कर्णाल ख्याम्टा खैजडी आदि प्रमुख हुन्। यी बाजाहरू हाम्रो नेपाली समाजमा दमाई जातिले बजाइने गर्दछन्। दमाहा बजाउनेलाई दमाई भनिएको होला। लोकोक्ति अनुसार दमाईहरू सृष्टिकालमा बाहुनका भान्जाहरू हुन् भनिएको छ। यसैले भनिन्छ माटाको ट्याम्को गँगेरुको गजा आजदेखि भान्जा परसरी बजा। नौवटा बाजाको सम्मिलित रूपमा वादन हुनाले यसलाई नौमती बाजा भनिएको हुनुपर्छ। विवाह व्रतबन्ध या जात्रा चाडपर्व आदिमा मङ्गल बाजाको रूपमा बज्दै आएका छन्। गाउँ घर भिर पाखा घन्किने गरी बजाइने यो सामूहिक लोकबाजा वादनमा जम्मै बाजाहरूको ठुलो योगदान सहित हाम्रो समाजमा विशिष्ट स्थान ओगटेको छ। नौमती र यो अति नै प्यारो बाजामा गरिन्छ। जहाँ मादलको बोल त्यहाँ नेपालीको गोल भनिन्छ। नेपाली लोक बाजामा मादलको स्थान उच्च छ। मादल नेपाली सङ्गीतको पथ प्रदर्शक पनि हो। मादल बिना कुनै लोकनृत्य लोकगीत र लोकलय अधुरै रहन्छ। यसैले हाम्रो जातिले मादललाई आध्यात्मिक प्रणयको प्रतीक एउटा र जातीय चेतनाको संरचनाको रूपमा स्वीकार्दछ। मादल र मारुनी हाम्रो संस्कृतिको ढुकढुकी हो। मादले गीतको ससी गाउँदा यसको सृष्टिको वर्णन गरिन्छ। जस्तै छतिवन काठके मादलु मेरो काँस कुड्के खरी लगाइयो। मादलको दाहिनेतिरको मुख साँगुरो ओ देब्रेतिरको मुख ठुलो हुन्छ। दुवैतिरको मुखमा खरी लगाइएको हुन्छ। मादल तीन थरीका हुन्छन्। पूर्वीय मादल पश्चिमे मादल र सोरठी मादल। पूर्वीय मादल ठुलो आकारको हुन्छ। पश्चिमे र सोरठी मादल एउटै चुड्किलो आवाज निकाल्ने सानो र छरितो आकारको हुन्छ। दाहिनेपट्टिको स्वरलाई पोथी स्वर र देब्रेतिरको स्वरलाई भाले स्वर भनिन्छ। सारङ्गीको तारले मेरो मनको गीत गाउँछ। लेकदेखि बेसी सम्मान गाइने गीत गाउँछ राजै। यो हो सारङ्गीको मूल कुरो। सारङ्गी यो अत्यन्तै प्रचलित तारबाजा हो। सारङ्गी विशेष गाइने जातिले बजाइने चलन छ। सारङ्गीको स्वरमा गाइनेहरू रसपूर्ण सवाई र प्रेरणादायक गीत गाएर ठुलो आड र भरोसा उल्लास उमङ्गको वातावरण सृष्टि गर्नमा ठुलो मद्दत पुर्याइएको देखिन्छ। मनको व्यथा सारङ्गीको स्वरमा गुन्जिएको हुन्छ। यो बाजालाई कसै कसैले उर्नी पनि भन्दछन्। अब आ टुङ्गना। पहाडवासीहरूमा पाइने अर्को लोकप्रिय बाजा हो टुङ्गना। यसमा मोडिने छाला सकेसम्म भेडीको भए राम्रो बज्दछ भनिन्छ। टुङ्गनामा चारवटा रेशमका तार जडिन्छन् अनि नखिले बजाइन्छ। तामाङ गुरुङ र शेर्पाहरू टुङ्गना बजाएर सेलो गीतमा र गोठाले गीत गाएर यो वाद्य बजाउँछन्। च्याब्रुङ। च्याब्रुङ राई लिम्बू किराँतहरूको बाजा हो। लिम्बूहरू च्याब्रुङ नाचमा यो बाजालाई बजाउँछन्। यो बाजाको आवाजमा आफ्नै विशेषता छ जो अरू लोकबाजामा पाइँदैन। यसलाई लिम्बू भाषामा हुक्चाङ भनिन्छ। हुकको अर्थ हो हात र चाङको अर्थ हो चाल्ने वा हिर्काउने। च्याब्रुङ लाङसाममा अति नै खुलेको हुन्छ। डम्फु। डम्फु र डम्फुरे। डम्फु विशेष तामाङ थामी शेर्पा आदिले बजाउँछन्। डबाट यसको नाम डम्फु भएको हो। डलाई आकाश वाद्य
1: और अभी क्या जरुरी है
2: अन्तराल।